0: Sage programin tasna ben jutmin programat sir tansai prachakan ben min Muhammad Yahya. Mine me kancha sa akashwani kargil kana zarinyut.
1: Work from home? High salary? Bas ek click mein? Arre waah!
2: अनजान लिंक्स पर क्लिक मत कीजिए. आरबीआई कहता है
3: जानकार बनिए, सतर्क रहिए.
4: कम वक्त में ज्यादा मुनाफा, बस एक क्लिक पर. कमाल है.
2: अनजान लिंक्स पर क्लिक मत कीजिए. आरबीआई कहता है
3: जानकार बनिए, सतर्क रहिए.
0: मीडिया में उतर गया ना इंग्लिश में नब्जिकल हर्ट्स. میره میانستانتی نقا بگن انگشت میرم جکل هرز افهم ریه شره چک مگه هرز دانو موبیل اپ نیوز این ارکان چا زاکاشوانی کرگیل کنه زرینیت وقت پشان رو وجردون چند بین مزد پروگرام یان سپارس دنو پروگرام سرطان سه پروچکن بین محمد صادق